0: अवां जो मोहब्बतूं अवां जो मान इहो प्यार असां हिकिड़ो ॿियो कॉलर असां सां गॾु लाइन ते आहे कॉल अटेंड कंदासीं السلام علیکم کیر سائیں
1: مانو قربان
0: سائیں مجھے خوش آمدید پروگرام میں
1: بالکل پروگرام دا تانی مزو دے پیو
0: واہ واہ ائی اساں کے مزو وری اواں جی کال سان چے پیو
1: جیڑا
0: مجھے اساں جو مزو وری اواں جی کال سان ودھی ونجے تھو اواں جو فون کال دا چن
1: دی بالکل تاں کے شاعری بدھائیں
0: ہاں ہاں ہاں ہاں کیا بات ہے आहे दिल जी ॻाल्हि जेको आहे त डिपेंड जेको आहे त उहो करे थो दारो मदार शायरीअ ते ऐं शायरीअ खां वधीक आसानीअ सां दिल जी ॻाल्हि थींदी बि न आहे जी क्या
1: बिल्कुल
0: यार कुझु को मोहबत में को परचाइण जी का ॻाल्हि बि कबी आहे तव्हां त सफ़ा ईअं चई छॾियो त बस पोइ जवाब थी मुंहिंजो बि ईअं
1: बस मोहबत थींदी आहे पर
0: अबो मतलब एतिरी बि कंहिंजी दिल आज़ारी न कजे या एतिरो बि रुसजे न जो परचाइण वारो ई रुसी पवे वाह वाह जबरदस्त को प्यार जो पैगाम को दोस्तन जा को नाम को न्यापो
1: न्यापो इहो आहे त जंहिं सां प्यार कयो था हुन सां प्यार में रहो हुन जी दिलि न लुकायो
0: क्या बात आहे तमामु क़ीमती अमुल ॻाल्हि कई आहे मां वरी मां दोस्तनि जा नाला शामिल करणु चाहींदो जी
1: अॼु फौज़िया सुमरो जो अॼु वर्सी आहे सुठो कलाम ॿुधाइजो
0: फौज़िया सुमरो जो सुठो कलाम ॿुधाईंदासीं बिल्कुलु पहिरां वॾी महिरबानी प्रोग्राम में कॉल करण लाइ
1: दोस्त ॿुधनि पिया
0: जी
1: काल कलाशारी आहे दिल्ली खर खां गुलाम रहीम मनोज अज़ीज़ सोलंगी ऐं अज़ीज़ जरवार खे सलाम मोहबत प्यार अॼु जेको मीरपुर साहिब जेको प्रोग्राम कनवेट करे थो जेको डायरेक्टर हुन में